0: और जी अब हमारे साथी इस प्रोग्राम में तशरीफ ला चुके हैं जनाब नवीद राना साहब, खुश आमदेद, वेलकम जनाब।
1: जी अस्सलाम वालेकुम,
0: क्या हाल है,
1: रहमतुल्लाहि
0: खैरियत से
1: वबरकातुह।
0: हैं, ठीक है मोहतरम?
1: जी अल्लाह का शुक्र, आप सुनाइए भाई,
0: अल्लाह
1: आप
0: का
1: ठीक हैं?
0: लाख लाख शुक्र है, सब खैरियत। बड़े दिनों के बाद तशरीफ लाए, खैरियत थी ना?
1: जी जी अल्लाह का शुक्र, बस आपको बताया, जब जब मौका मिलता है जरूर कोशिश करते हैं हाजिरी की।
0: सही सही, चलिए चलिए, सलामत रहिए, खुश रहिए। तो आज सुनने वालों के लिए क्या तोहफा लाए हैं?
1: एक शेर से आगाज करते हैं कि दिन निकलते ही मेरे ख्वाब बिखर जाते हैं,
0: दिन निकलते ही मेरे ख्वाब बिखर जाते हैं।
1: रोज गिरता है इसी फर्श पे गुलदान मेरा।
0: आ हा हा हा, मैं तुझे ढूंढने यादों की खुली सड़कों पर, मैं तुझे
1: हाँ
0: ढूंढने यादों की खुली सड़कों पर, खुश्क पत्तों की तरह रोज बिखर जाता हूँ।
1: मुझको इस नाव में आना था कहीं डूब गई,
0: वाह वाह,
1: मुझको जिस नाव में आना था कहीं डूब गई, ख्वाब है नींद के साहिल पे परेशान मेरा।
0: आ हा हा हा, तूने कहा न था कि मैं कश्ती पे बोझ हूँ, तूने कहा न था कि मैं कश्ती पे बोझ हूँ, आंखों को अब न ढांप, मुझे डूबते
1: मुझे
0: भी देख।
1: डूबता भी देख,
0: हा
1: वाह
0: हा,
1: वाह
0: शकेब
1: वाह,
0: जलाल,
1: चलते फिरते हुए महताब दिखाएंगे तुम्हें,
0: चलते फिरते हुए माताब दिखाएंगे तुम्हें।
1: हमसे मिलना कभी पंजाब दिखाएंगे तुम्हें।
0: क्या कहने क्या कहने, बहुत खूब, फिर से पढ़िएगा।
1: जान चलते फिरते हुए महताब दिखाएंगे
0: हा
1: तुम्हें,
0: हा,
1: हमसे मिलना, हमसे मिलना कभी पंजाब दिखाएंगे
0: और मुझे
1: तुम्हें।
0: इससे शेर याद आया कि जब से उसके दिल में कोई और आ गया, जब से उसके दिल में कोई और आ गया, मैं भी पिंड छोड़ के लाहौर आ गया।
1: लाहौर आ गया, और चांद हर छत पे है, सूरज है हर एक आंगन में,
0: क्या कहने, वाह वाह,
1: चांद हर छत पे है,
0: सूरज,
1: सूरज है हर एक आंगन में, नींद से जागो तो कुछ ख्वाब दिखाएंगे तुम्हें।
0: क्या कहने क्या कहने, फिर से पढ़िएगा, अच्छा है।
1: ये शेर बहुत कमाल है
0: जी,
1: भाई, आपकी तवज्जो चाहता है कि चांद हर छत पे है, सूरज है हर एक आंगन में, नींद से जागो तो कुछ ख्वाब दिखाएंगे
0: और
1: तुम्हें।
0: चांद भी मेरी तरह हुस्न शनासा निकला, चांद भी मेरी तरह हुस्न शनासा निकला, उसकी दीवार पे हैरान खड़ा है कब से।
1: वाह वाह वाह वाह, और ये एक गजल है, जरा थोड़ी सी तवील है लेकिन मैं
0: जरूर
1: कोशिश करता
0: इनायत
1: हूँ रस
0: कीजिए,
1: हम सुने।
0: बैर खूबसूरत होनी चाहिए, अक्सर जो लंबी बैर और काफिया रदीफ होता है वो
1: जी
0: ज्यादा लुत्फ देती हैं। जी,
1: जी जी जरा तवातर के साथ आपकी तवज्जो चाहूंगा कि पानी तड़प के चीख उठे ऐसे जाल खींच,
0: आहा,
1: पानी तड़प के चीख उठे
0: ऐसे
1: ऐसे
0: जाल
1: जाल
0: खेंच,
1: खींच, मछली अगर ना आए समंदर की खाल खींच,
0: क्या कहने क्या कहने, लाजवाब है, क्या कहने।
1: और रिश्तों के साथ बच्चों के जैसा सलूक कर,
0: रिश्तों के साथ बच्चों के जैसा सलूक कर,
1: गुस्से से कान खींच, मोहब्बत से गाल खींच,
0: क्या कहने क्या कहने, खूबसूरत है,
1: ला मैं जया की आग में इसको भी झोंक दूं,
0: वाह वाह,
1: ला ला मैं जया की आग में इसको भी झोंक दूं, जा दफ्तरे हयात से एक और साल खींच,
0: बहुत खूब बहुत खूब।
1: और अपने रूज के लिए रास्ता नया बना,
0: अपने अरूज के लिए रास्ता नया बना,
1: मत इर्द गिर्द मेरे ही सारे जवाल खींच,
0: बहुत अच्छे, फिर से पढ़िए, गला जवाब है, वाह वाह,
1: अपने उरूज के लिए रास्ता नया बना,
0: आहा।
1: मत इर्द गिर्द मेरे ही सारे जवाल
0: कहते
1: खींच।
0: ना कि अपने अमल से बात की तस्दीक आप कर, अपने
1: हाँ
0: अमल से बात की तस्दीक आप कर, वरना ये सारी सोच सरासर फजूल है।
1: वाह वाह, और जाना है मुस्कुराते हुए सबके सामने,
0: जाना है मुस्कुराते हुए सबके
1: सबके
0: सामने,
1: सामने, ऐ दिल जरा सा चेहरे से रंगे मलाल खींच,
0: क्या कहने, फिर से पढ़िएगा, वाह वाह वाह वाह।
1: जाना है मुस्कुराते हुए सबके सामने, ऐ दिल जरा सा चेहरे से रंगे मलाल
0: मलाल
1: खींच,
0: खेंच, बहुत खूब,
1: और जैसे घुमा फिरा के पटकती रही तुझे,
0: वाह वाह, जैसे घुमा फिरा
1: जैसे
0: के पटकती रही तुझे,
1: पटकती रही तुझे, तू भी जमी को गेंद की सूरत उछाल खींच,
0: क्या कहने क्या कहने, फिर से पढ़िएगा, ये भी अच्छा है।
1: जैसे घुमा फिरा के पटकती रही तुझे,
0: हाँ हाँ हाँ
1: तू भी जमी को गेंद की सूरत उछाल खींच,
0: बहुत खूब बहुत
1: और
0: खूब,
1: खुर्शीद सुबहजाद कहीं से निकल के आ, खुर्शीद
0: हाँ हाँ
1: सुबहजाद कहीं से निकल के आ, सर से रू से शब के सितारों का जाल
0: खेंच,
1: खींच,
0: बहुत खूब बहुत
1: और
0: खूब।
1: बातों से पुरशगाफ ताल्लुक नहीं हुआ,
0: बातों से पुरशगाफ ताल्लुक नहीं हुआ,
1: नहीं हुआ मुमकिन अगर हो आए ना दिल से ये बाल खींच,
0: बहुत अच्छे बहुत अच्छे,
1: और اعتماد ساجد صاحب
0: جی جی
1: اگر اجازت ہے تو
0: جی جی جی کیوں نہ, میرے تو فیورٹ شاعر.
1: مجھے ایسا لطف عطا کیا کہ جو ہجر تھا
0: نہ وصال تھا کیا کہنے,
1: میرے موسموں کے مزاج دا تجھے میرا کتنا خیال.
0: بہت اچھے.
1: مجھے ایسا لطف عطا کیا کہ جو ہجر تھا نہ وصال تھا, میرے موسموں کے مزاج دا تجھے میرا کتنا خیال تھا.
0: واہ واہ.
1: کسی اور چہرے کو دیکھ کر تیری شکل ذہن میں آ گئی.
0: آہا ہا ہا.
1: کسی اور چہرے کو دیکھ کر
0: تیری شکل ذہن میں آ گئی.
1: تیرا نام لے کے ملا اسے میرے حافظے کا یہ حال.
0: کیا کہنے کیا کہنے. واہ واہ.
1: تیرا نام لے کے ملا اسے میرے حافظے کا یہ حال تھا. کبھی موسموں کے سراب میں کبھی بام و در کے عذاب میں.
0: واہ واہ.
1: کبھی موسموں کے سراب میں کبھی بام و در کے عذاب میں وہاں عمر ہم نے گزار دی جہاں سانس لینا
0: محال تھا. بہت خوب بہت خوب.
1: اور کبھی تو نے غور نہیں کیا کہ یہ لوگ کیسے اجڑ گئے.
0: واہ واہ.
1: کبھی تو نے غور نہیں کیا کہ یہ لوگ کیسے اجڑ گئے. کوئی میر جیسا گرفتہ دل تیرے سامنے کی مثال تھا.
0: بہت خوب بہت خوب.
1: اور تیرے بعد کوئی نہیں ملا جو یہ حال دیکھ کے پوچھتا.
0: آہا.
1: تیرے بعد کوئی نہیں ملا جو یہ حال دیکھ کے پوچھتا مجھے کس کی آگ جلا گئی میرے دل کو کس کا
0: ملال تھا. بہت خوب بہت خوب.
1: اور کہیں خون دل سے لکھا تو تھا تیرے سال ہجر کا سانحہ.
0: آہا.
1: کہیں خون دل سے لکھا تو تھا تیرے سال ہجر کا سانحہ. وہ ادھوری ڈائری کھو گئی وہ نہ جانے کون سا سال.
0: بہت خوب بہت خوب.
1: وہ نہ جانے کون سا سال.
0: بہت اچھے بہت اچھے.
1: یہ آپ کی نظر تھا حسن بھائی.
0: بہت ہی لاجواب جو غزل آپ نے سنائی. کیا کہنے اس کے. اور بھی اگر کوئی ایک آدھ غزل ہے تو سنائیے, کیونکہ آپ بڑے دنوں بعد تشریف لائیں تو جی چاہ رہا ہے کہ آپ سے زیادہ.
1: یہ ذرا معروف نہیں ہے لیکن مجھے اچھی لگی.
0: چلیے میں یوں کرتا ہوں, آپ کو اعتبار ساجد کی ایک غزل جو کہ زیادہ اتنی مشہور سوشل میڈیا وغیرہ پہ نہیں آئی لیکن میں نے کہیں بچپن میں یہ پڑھی تھی. لیکن کیا کہنے اس غزل کے, کہ یہ چاہتے ہیں یہ پذیرائیاں بھی جھوٹی ہیں, یہ چاہتے ہیں یہ پذیرائیاں بھی جھوٹی ہیں, یہ عمر بھر کی شناسائیاں بھی جھوٹی ہیں. یہ چاہتے ہیں یہ پذیرائیاں بھی جھوٹی ہیں, یہ عمر بھر کی شناسائیاں بھی جھوٹی ہیں. اور یہ لفظ لفظ محبت کی یورشیں بھی فریب, یہ لفظ لفظ محبت کی یورشیں بھی فریب, یہ زخم زخم مسیحائیاں بھی جھوٹی ہیں. اور میرے جنوں کی حقیقت بھی سر بسر جھوٹی, میرے جنوں کی حقیقت بھی سر بسر جھوٹی, تیرے جمال کی رانائیاں بھی جھوٹی ہیں. اور کھلی جو آنکھ تو دیکھا کہ شہر فرقت میں, کھلی جو آنکھ تو دیکھا کہ شہر فرقت میں تیری مہک تیری پریشانیاں بھی جھوٹی ہیں. اور تمام لفظ و معانی بھی جھوٹ ہیں ساجد, ہمارے عہد کی سچائیاں بھی جھوٹی ہیں.
1: واہ
0: جی جی. اور آپ سنائیے اگر ہے آپ کے پاس تو آپ بھی سنائیے.
1: وہ یہ تو میرے سامنے میرے خیال سلیم بہتر صاحب آ گئے
0: جی.
1: وہ تو الجھا ہوا سا اپنی ذات میں تھا.
0: واہ واہ.
1: جیسے کوئی شخص ادھوری سی بات میں تھا.
0: بات میں تھا.
1: روشنی کی تلاش میں عمر گزری ہماری.
0: آہا.
1: جبکہ وہ چاند چھپا خود رات میں تھا.
0: بہت خوب.
1: اور ڈوبنے کا خوف تھا یا کوئی اور وجہ تھی.
0: آہا.
1: ہر سفیر خاموش تھا یہاں کشتی کی ساتھ میں.
0: بہت
1: ہر اچھا. سفیر خاموش یہاں کشتی کی ساتھ میں تھا.
0: بہت خوب.
1: کیا کہیے اس شخص کے بارے میں یارو جو کھویا ہوا تھا اپنی ہی کائنات میں تھا.
0: کیا کہیں.
1: یہ اور بات کہ وہ خود کو نہ سمجھ سکا سلیم. یہ اور بات کہ وہ خود کو نہ سمجھ سکا سلیم ورنہ وہ شخص تو چھپا ہر ایک ذات میں تھا.
0: بہت خوب. مجھے سلیم کوثر کا وہ شعر بڑا پسند ہے کہ
1: یہ میں معذرت چاہتا ہوں یہ سلیم کوثر نہیں ہے. کس نے سلیم ہو سوری یہ میں بالکل شور نہیں ہوں تو یہ آن ایئر غلط.
0: کوئی اور شاعر بھی ہو سکتے ہیں لیکن ان کا سلیم کوثر کا ایک شعر ذہن میں آیا. میں نے کہا میں آپ کو سناؤں کہ جو میری ریاضت نیم شب کو سلیم صبح نہ مل سکی, جو میری ریاضت نیم شب کو سلیم صبح نہ مل سکی تو پھر اس کے معنی تو یہ ہوئے کہ یہاں خدا کوئی اور ہے.
1: واہ واہ واہ. اب شاہ جی سانس اٹکی ہو تو رشتے نہیں دیکھے جاتے.
0: سانس اٹکی ہو تو رشتے نہیں دیکھے جاتے.
1: موت کی گود میں سپنے نہیں دیکھے جاتے.
0: بہت خوب بہت خوب. مجھے بھی اس سے ایک شعر یاد آیا خوبصورت شعر ہے کہ ملک الموت کی یہ ضد کہ میں جان لے کے ٹلوں, ملک الموت کی یہ ضد کہ میں جان لے کے ٹلوں, سر بسجدہ ہے مسیحا کہ میری بات رہے.
1: واہ واہ واہ واہ. یہ مقرر شاعر.
0: ملک الموت کی یہ ضد کہ میں جان لے کے ٹلوں, ملک الموت کی یہ ضد کہ میں جان لے کے ٹلوں اور سر بسجدہ ہے مسیحا کہ میری بات رہے.
1: میری بات رہے. واہ واہ. چھوڑ تسبیح छोड़ तस्बी ये तलवार उठा नारा लगा, हालत जंग में सजदे नहीं देखे।
0: हाय हाय हाय, मखलूक खुदा जब किसी मुश्किल में पड़ी हो, मखलूक खुदा जब किसी मुश्किल में पड़ी हो, सजदों में पड़े रहना इबादत नहीं होती।
1: वाह वाह
0: जनाब हबीब जालिम,
1: रमजिए हजरत शबीर के सजदे से खुली।
0: हाँ क्या कहने,
1: बात जब हक हो तो नेरे नहीं देखे।
0: हाय हाय हाय हाय, जब भी कभी जमीर के सौदे की बात हो, जब भी कभी जमीर के सौदे की बात हो, डट जाओ तुम हुसैन के इनकार की तरह।
1: वाह वाह वाह, जब कोई शाह किसी मुल्क पे हमला कर दे, हाँ? फिर वहाँ बूढ़े या बच्चे नहीं देखे।
0: क्या कहें, लाजवाब है लाजवाब।
1: और एक, एक, एक मकाम ऐसा भी आता है सरे दश्ते जुनून,
0: हाँ,
1: जिस जगह पाँव के छाले
0: नहीं देखे, देखे जाते, जाते। बहुत खूब, बहुत
1: नाज अपने ही उठाते हैं भले जैसे
0: हो,
1: महफिल गैर में नखरे नहीं देखे,
0: नखरे नहीं देखे जाते। नखरों से मुझे वो शेर याद आ गया कि नाज उठवाओगे उनसे के छप्पर कोई, इतने चाहने वालों की जरूरत क्या है, सैकड़ों चाहने वालों की जरूरत क्या है, नाज उठवाओगे उनसे के छप्पर कोई।
1: आए हाय, वो क्या था ना ऐसे ही कुछ के, इतने अहबाब कहाँ हमसे संभाले जाते,
0: खुद ब खुद छोड़ गए हैं तो चलो ठीक हुआ, खुद बहुत छोड़ गए तो चलो ठीक हुआ, इतने अहबाब कहाँ हमसे संभाले जाते।
1: और ये गौर तलब शेर है शाह जी का, आए हाय, वो क्या था ना ऐसे ही कुछ के, इतने अहबाब कहाँ हमसे संभाले जाते,
0: हाँ खुद बहुत छोड़ गए हैं तो चलो ठीक हुआ, खुद बहुत छोड़ गए हैं तो चलो ठीक हुआ।